उपजै पाइए मूख द्वार भै ते सहज पाइए मिल ज्योति ज्योत अपार भै ते भै जल लंघीए गुरमति विचार भै ते निरपो पाइए